0: तपाईसँगको सहयात्रा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: नेपाली पॉप फ्लैशबैक एवरी संडे एंड ट्यूसडे 10 PM थर्सडे 9 AM एंड सैटरडे 5 PM
4: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
5: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
6: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: 01-42-35-888 98-12-35-888

0: Life-Changing Quotes. सफलता अन्तिम होइन, असफलता घातक होइन, तर तिनको गणना जारी राख्ने साहस हो। यो भनाइ हो विन्स्टन एस चर्चिलको।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
2: पुरै 1 घन्टा 3 वटा मुभीज का सुपरहिट गीतहरु
0: 3 in 1
1: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM।
3: What's the secret to success?
4: Simple.
5: Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: यू क्यान डान्स,
9: यू क्यान सिंग, ऑल यू गॉट टू डू इज
10: जस्ट ट्यून इन
1: KIPS FM 98.3 MHz, your companion,
11: the radio of new generation.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: केही नौलो
2: रोचक
6: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा यो हो कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक

हेलो वेलकम फ्रेन्ड्स, तपाईँलाई स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा। यो आवाज सुन्दै हुनुहुन्छ तपाईँको साथी निज्जलको। कार्यक्रम रेडियोमा रोचक तपाईँले सुन्न सक्नुहुन्छ वर्ल्ड वाइड किप्स एफएम डट कमबाट। त्यस्तै हाम्रो पात्रो चिनिने जस्तै एप्सहरू प्रयोग गरेर सुन्न सक्नुहुनेछ। र साथमा तपाईँले किप्स एफएम 98.3 मेगाहर्जबाट हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। कार्यक्रम रेडियोमा रोचकको बारे कुरा गर्नुपर्दा, यस कार्यक्रममा हामी विश्वमा घटेका अनेकौँ रोचक तथा आश्चर्यजनक घटनाहरूको बारेमा चर्चा गर्ने गर्दछौँ। र रमाइलो रहस्यमय रोचक जानकारीहरू यस कार्यक्रममा तपाईँले पाउन सक्नुहुन्छ। रमाइलो रमाइलो आज पनि प्रसङ्ग रहेका छन् मसँग। कार्यक्रम सुन्नुहोला, आउनुहोस् कार्यक्रममा सुरु गरौँ पहिलो साङ्गीतिक कौशलीबाट। र गीत भने मैले ल्याएको छु नितेश जङ्कोरको आवाजमा रहेको छ गीत एमओटी।

हजुर श्रोता मित्र, विश्वमा यस्तो अनौठो होटेल पनि छ जहाँ 60,000 सिडी उक्लिएर ग्राहक पुग्दछन्। हजुर, 60,000 सिडी उक्लिएर ग्राहक त्यहाँ पुग्नुपर्ने हुन्छ। यो रोचक प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा आफ्ना ग्राहकलाई नौलो अनुभूति दिलाउनका लागि दुनियाँमा अनेक खालका होटेल खुलेका छन्। यस्तै एउटा अनौठो होटेल चीनमा छ। चीनको येल्लो माउन्टेनमा अवस्थित उक्त होटेलमा पुग्नका लागि 60,000 सिडी चढ्नु पर्दछ। उक्त चार तारे होटेलको नाम जेड स्क्रिन होटेल हो। पहाडमा 1830 मिटर उचाइमा रहेको उक्त होटेलबाट हङसन पर्वतीय श्रृङ्खलाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ। पहाडी क्षेत्रमा 1500 वर्ष भन्दा पनि पुराना सल्लाका रुखहरू छन्। होटेलसम्म पुग्नका लागि 60,000 सिडीको विकल्प पनि छ, त्यो हो केबल कार। होटेल निकै भव्य तथा सुविधा सम्पन्न छ। त्यहाँ स्पा तथा स्विमिङ पुल समेत छ। होटेलमा जानका लागि सिडी चढ्न नसक्ने मानिसलाई भरियाले बोकेर पुर्याउने सुविधा पनि छ। पहाडमा खोपेर बनाएको बाटो र त्यसमा रहेका सिडीहरू चढ्दा निकै डरको अनुभूति पनि हुन सक्छ। होटेलमा 65 वटा सुविधा सम्पन्न कोठाहरू रहेका छन्।

हजुर साथीहरू, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम रेडियोमा रोचक र लागौँ अर्को एउटा रोचक महिलाको प्रसङ्गतर्फ। 99 वर्षीय महिलाको मृत्युपछि खुल्यो अनौठो रहस्य, शरीरमा सबै अङ्ग उल्टा। हजुर के रहेछ त यो प्रसङ्ग, सुन्छौँ कार्यक्रम रेडियोमा रोचकमा। अमेरिकामा 5 सन्तानकी एक महिलाको हालै 99 वर्षको उमेरमा मृत्यु भयो। ती महिलाले आफ्नो शरीर दान गरेकी थिइन् र उनको मृत्युपछि उनको शव पोर्टल्यान्डको ओरेगन हेल्थ एन्ड साइन्स युनिभर्सिटीलाई दान गरियो। जब विश्वविद्यालयका चिकित्सा शास्त्रका विद्यार्थीहरूले प्रयोगशालामा उक्त शवलाई चिरेर त्यसका भित्री अङ्गहरू अध्ययन गर्न थाले, तब सबै 3 छक्क परे। रोजमेरी नामकी ती मृतक महिलाको शवको चिरेर हेर्दा पत्ता लाग्यो कि उनको शरीरमा भित्री अङ्गहरू असामान्य ठाउँमा छरिएका थिए। मानिसका भित्री अङ्ग जुन ठाउँमा हुन्छन्, उनका अङ्गहरू ती ठाउँमा थिएनन्। त्यस्तो खालको शारीरिक बनोटका साथ ती महिला 99 वर्षसम्म कसरी बाँचिन् भनेर सबैजना 3 छक्क परेका छन्। उनका अधिकांश भित्री अङ्गहरू गलत ठाउँमा थिए। केहीको आकार असामान्य रूपमा ठुलो थियो। उनी लेभोकार्डिया तथा साइटस इन्भर्स नामको असामान्य अवस्थामा रहेको पाइयो, जसमा अधिकांश महत्त्वपूर्ण अङ्गहरू उल्टा हुन्छन्। उनको शरीरका अङ्गहरू देख्दा लाग्दछ कि शरीरभित्र ऐना राखिएको छ र अङ्गहरू उल्टा देखिएका छन्। विज्ञहरूका अनुसार हरेक 5 करोड मानिसमा एकजनामा यस्तो दुर्लभ समस्या हुन सक्दछ। शरीरभित्रका सबै अङ्ग उल्टा हुँदा पनि रोजलाई जीवित छँदा कुनै समस्या नभएका उनका परिवारका सदस्यहरूको भनाइ छ। अर्को अनौठो कुरा त के भने, रोजको मुटुको एउटा ठुलो नसा समेत सामान्य अवस्थामा थिएन। त्यो नसा दायाँ भागमा हुनुपर्नेमा बायाँ भागमा थियो। मुटुको दायाँ एट्रियम सामान्य भन्दा दोब्बर ठुलो थियो। दायाँ फोक्सोमा 3 भाग हुनुपर्नेमा केवल 2 भाग मात्र थिए। उनको अमाशय पनि बायाँ तर्फ हुनुपर्नेमा दायाँ तर्फ थियो। पाचन तन्त्र पनि उल्टो थियो। चिकित्सा विज्ञानमा यो चमत्कार भन्दा कम होइन। शरीरको प्रणाली यति धेरै जटिल हुनुका बावजुद पनि रोजमेरीलाई कुनै समस्या भएन। उनलाई केवल बाथको समस्या मात्र थियो।

0: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
0: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511709398511709398511709.
3: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.

0: Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev soera ma
2: Nepali super hits
0: only on Kips FM 98.3
2: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
3: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
4: Enjoy the cover version of your favorite songs Covermania at 98.3 Covermania at 98.3
5: Every Monday 5 p.m. and Friday 8 p.m.
6: Kips 98.3 FM Your companion
7: Kehi Naulo
8: Rochak
7: Ani Achamma Lagne Tathyaharu Kips 98.3 FM Ma Yo Ho Karyakram Radio Ma Rochak Radio Ma Rochak
0: हजुर कार्यक्रम रेडियोमा रोचकमा फेरि पनि स्वागत छ पहिलो व्यापारिक विश्रामपछि तपाईँ अहिले ट्युन इन गर्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्पानियन द रेडियो अफ न्यू जेनेरेसन द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु एन्टरटेन म निचल छु तपाईँको साथमा हाम्रो पात्र ट्युन इन एप जस्तो एप्सहरू प्रयोग गर्नुहोस् हामी मजाले लाइभ सुन्न सक्नुहुन्छ वर्ल्ड वाइड त्यस्तै किप्स एफएम .com पनि मजाले सुन्न सकिन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्पानियन ट्युन इन गर्दै हुनुहुन्छ अहिले कार्यक्रम रेडियोमा रोचकको पालो रहेको छ यस कार्यक्रममा हामी तपाईँलाई विश्वमा घटेका रहस्यमय रोचक जानकारीहरू जस्तै रमाइला कथाहरू आश्चर्यजनक घटनाहरू र निकै नै रोचक प्रसङ्गहरू कार्यक्रममा राख्ने गर्दछौँ आउनुहोस् कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु अर्को एउटा रोचक प्रसङ्गबाट नै र रोचक प्रसङ्ग भनेर रहेको छ एउटा युवतीको बारेमा जसले पिउँथिन् कुकुरको पिसाब हजुर कार्यक्रममा यो रोचक प्रसङ्ग नै धेरै मानिस आफ्नो घरमा कुकुर पाल्न रुचाउँछन् कहिलेकाहीँ मानिसको कुकुरप्रतिको लगाव यस्तो हदसम्म पुग्दो रहेछ कि कुकुरका हरेक चिज प्रिय लाग्दछ अमेरिकामा बस्ने एकजना युवतीले आफ्नो घरमा पालेको कुकुरको पिसाब पिउने गर्दछिन् आखिर कुकुरको पिसाब उनले पिउनुको कारण के हो कुकुरको पिसाब पिउने युवतीको नाम लिन ल्यु हो कुकुरको पिसाब पिउनाले अनुहारमा दाग धब्बा नआउने डन्डीफोर नआउने तथा क्यान्सरको उपचारमा पनि सहयोग पुग्ने उनको दावी छ समाचार अनुसार उनले एक पटकमा एक ग्लास कुकुरको पिसाब सिनितै पिउन सक्छिन् रोचक कुरो त के भने आफ्नो घरको कुकुरको पिसाब कम हुँदा उनले छिमेकीको कुकुरको पिसाब सङ्कलन गरेर समेत पिउँछिन् मानिसहरूले आफ्नो अनुहारको चमक बारेमा सोध्ने गरेको भन्दै उनले यसको रहस्य दिनहुँ पिउने कुकुरको पिसाब भएको बताउँछिन् सुरुमा त उनलाई कुकुरको पिसाब पिउँदा निकै असजिलो भएको थियो तर बिस्तारै त्यो उनको बानी बन्यो पहिले अनुहारमा निकै दाग धब्बा तथा डन्डीफोड थिए तर कुकुरको पिसाब पिउन थालेपछि दाग धब्बा हराएका अनुहारमा निखार आएको उनको भनाइ छ

हजुर, कार्यक्रम रेडियोमा रोचकमा लागौँ औ भने चाहिँ एउटा एकदमै रमाइलो प्रसङ्गतर्फ जुन चाहिँ रहेको छ, आमाले बच्चा बिर्सेपछि आकाशबाटै अकस्मात मोडियो जहाज। हजुर, यो पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा सुन्छौँ। एकजना महिला यात्रुले आफ्नो बच्चालाई एयरपोर्टमै बिर्सेर छाडेको थाहा पाएपछि आकाशमा उडिरहेको हवाईजहाजलाई फर्काएर बच्चा छुटेकै एयरपोर्टमा ल्याइएको छ। घटना साउदी अरेबियाको हो। किङ अब्दुल अजिज अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको क्वालालम्पुरका लागि उडेको साउदी एयरलाइन्सको जहाज उडेको केही मिनटमै त्यसमा चढेकी एकजना महिला यात्रुले आफ्नो बच्चा एयरपोर्टमै छोडिएको भन्दै चिच्याउन थालिन्। त्यसपछि अवस्थालाई दृष्टिगत गर्दै पाइलटले आकाशमा उडिरहेको जहाजलाई अब्दुल अजिज अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर आकस्मिक अवतरण गराए। यात्रुको बच्चा छाडिएका कारण उडिरहेको जहाज आकस्मिक रूपमा फर्काइएको यो सायद पहिलो घटना हो। सायद त्यही भएर यस्तो आकस्मिक अवतरणलाई कस्तो नाम वा अवस्थाको संज्ञा दिने भन्ने कुरामै एयरपोर्टका कर्मचारीहरू अलमलमा परे। जहाज उडाइरहेका

पाइलटले विमानस्थलका एटीसीसँग संवाद गर्दै सोधे, एकजना यात्रुले प्रतीक्षा कक्षमा आफ्नो बच्चा छोडेका कारण जहाजलाई फिर्ता ल्याउनु पर्यो, ईश्वरले हाम्रो साथ दिउन्, के हामी फिर्ता आउन सक्छौ? एटीसीसँग पाइलटले गरेको संवादको भिडियो निकै भाइरल बनेको थियो। पाइलटले यस्तो आग्रह गरेपछि एटीसी अलमलमा परे। त्यस्तो घटनाको प्रोटोकलका बारे उनले आफ्नो सहकर्मीसँग सोधे। पाइलटले एकजना महिला यात्रुले बच्चा छाडिएको भन्दै आफू जहाजमा अगाडि जान नसक्ने भनेको कारण जहाज फर्कन आवश्यक रहेको बताए। त्यसपछि एटीसीले जहाजलाई फिर्ता भएर आकस्मिक अवतरण गर्नका लागि अनुमति दिए, तर यस्तो कारणको आकस्मिक अवतरण आफ्नो लागि नयाँ रहेको पनि उनले बताए। बच्चा छाडिएर पीडामा परेकी महिला यात्रुकै लागि विमानलाई मोडेर आकस्मिक अवतरण गराउने ती पाइलटको सोसियल मिडियामा प्रशंसा गरिएको छ।

के तपाईँलाई मानव इतिहासकै सबैभन्दा धनी व्यक्तिको बारे थाहा छ र उसको सम्पत्ति कति थियो होला? के तपाईँले अनुमान गर्न सक्नुहुन्छ? हजुर, यो प्रसङ्गबारे चर्चा गरौँ कार्यक्रम रेडियोमा रोचकमा। दुनियाँमा धेरै धनाढ्य व्यक्तिहरू छन्। दुनियाँका धेरै धनी मानिसहरूको नाम लिनुपर्दा एमेजन कम्पनीका मालिक जेफ बेजोस, बिल गेट्स, वारेन बफेट, कार्लोस स्लिम आदिको नाम आउँछ। हामीले वर्षौंदेखि यिनै नामहरू विश्वका सबैभन्दा धनी मानिसको रूपमा पढ्दै आएका छौँ, तर हामीलाई मानव इतिहासकै एकजना सबैभन्दा धनी मानिसको बारे सायद थाहा छैन होला। हो, अहिलेका सर्वाधिक धनी मानिसको भन्दा पनि तीन गुणा धेरै सम्पत्ति भएका एक मानिस थियो यो धरतीमा। इतिहासकारहरूले ती व्यक्तिलाई मानव इतिहासमै सबैभन्दा धनी व्यक्ति मान्छन्। सन् 1280 1337 माली देशको राजा रहेका मनसा मुसा प्रथम मानव इतिहासकै सबैभन्दा धनी मानिस हुन्। ती बादशाह सुन, चाँदी तथा हिरा जस्ता धेरै बहुमूल्य खनिज पदार्थ तथा खानीहरूको मालिक थिए। उनको सम्पत्ति कति थियो उनी आफैलाई थाहा थिएन भनिन्छ। उनको त्यति बेलाको राज्यको केन्द्र माली भएपछि त्यो राज्य हालका अफ्रिकाका धेरै देशहरूसम्म फैलिएको थियो। त्यस समय विश्वभर नै सुनको माग अत्यन्त उच्च थियो, जसका कारण उनले आफ्नो राज्यमा भएको सुनको बिक्रीबाट विशाल धन सम्पत्ति जोड्न सफल भए। वास्तवमा उनीसँग त्यस बेला रहेको धन सम्पत्तिको हिसाब आजको मूल्यमा गर्नु निकै कठिन हुन्छ। तथापि इतिहासकार तथा अर्थविदहरूले उनको त्यस बेलाको सम्पत्तिलाई अहिलेको मूल्यमा गणना गरेका छन्, जस अनुसार ती बादशाहको सम्पत्ति अहिलेको मूल्यमा कुल 4 खर्ब अमेरिकी डलरको रहेछ।

0: 하셔야 내부세 좋습니다.
1: 수태야 6:30-7:00 तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज.
2: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
3: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्.
2: किन ए एसी लाइट ब्रिक नै?
3: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
2: वाह, मैले खोजेको जस्तै रहेछ.
3: स्ट्रङ, लाइट एन्ड स्मार्ट. एसी लाइट ब्रिक फ्याक्ट्री, मलिखु, धादिङ. फोन 01-591-3596, 98-012-35-444.
4: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Babu, pani ko bill tiri de lo.
7: La, tiri de.
8: Babu, batti ko bill tiri de aja.
7: La, la, tiri de.
6: Dada, इन्टरनेट को पनि लास्ट दिनु है आज.
7: ल त्यो पनि तिर्दे.
6: तर सबै कुरा यति छिटै कसरी तिरिस?
7: किनकि मसँग हाम्रो पात्र छ.
8: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
7: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट.
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
11: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
9: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
12: 01-42-35-888 98-12-35-888.
13: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
14: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: Weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10.
0: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
2: on KIPS 98.3 FM.
3: तपाईं सुन्दै हुनुहुन्छ
0: के
3: ई
0: बी
3: एस
4: किप्स 98.3 एफएम योर कम्पानियन
3: केही नौलो
0: रोचक
3: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 एफएम मा यो हो कार्यक्रम रेडियोमा रोचक रेडियो

हजुर, दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ कार्यक्रम. तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक किप्स एफएम 98.3 मेगाहर्ट्ज. यो कम्पनी ट्युनिङ गर्नुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन. कार्यक्रम रेडियोमा रोचक तपाईँले वर्ल्ड वाइड सुन सक्नुहुन्छ हाम्रो वेबसाइट किप्स एफएम .com. त्यस्तै हाम्रो पात्र ट्युनिङ एप जस्तै एप्सहरू प्रयोग गरेर पनि मजाले सुन्न सक्नुहुनेछ. यस कार्यक्रममा हामी तपाईँ सामु ल्याउने गर्दछौँ विश्वमा घटेका एकदम रमाइला जानकारीहरू, जुन चाहिँ सुन्दाखेरि तपाईँलाई आश्चर्य लाग्न सक्छ, रमाइला कथाहरू, जस्तै रहस्यमय चिजहरू जुन चाहिँ इतिहासमा देखेका थिए, त्यही प्रेजेन्ट टाइममा पनि भएका घटनाहरू पनि तपाईँ समक्ष हामी ल्याउने गर्दछौँ. आउनुहोस् कार्यक्रममा लागौँ अर्को एउटा रोचक प्रसङ्गतर्फ नै. एउटा यस्तो अनौठो मन्दिर छ जहाँ हवाई जहाज चढाएमा विदेश जाने भिसा पाइन्छ. विदेश भ्रमण गर्न सम्बन्धित देशको भिसा चाहिन्छ. अमेरिका, युरोप तथा अस्ट्रेलिया जस्ता देशको भिसा पाउन नेपालीहरूले निकै पापड बेल्नु पर्दछ. नेपाली मात्र होइन, आम भारतीयहरूलाई समेत पश्चिमा देशमा भिसा पाउन सजिलो छैन. भिसाका लागि आवेदन गरेपछि भिसा आउने नआउने दुविधाको अवस्थामा मान्छेले भगवानको नाम निकै पुकार्छ. भगवान पुकार्ने मानिसहरू निकै धेरै भएकाले होला भारतमा भिसाको लागि भगवानको पूजा गर्ने भिसा मन्दिर नै छ. उक्त मन्दिरमा भगवानलाई हवाई जहाज चढाएमा आफूले चाहेको देशको भिसा पाइन्छ भन्ने मान्यता छ. भारतको तेलङ्गाना राज्यमा यस्तो मन्दिर रहेको छ. उक्त मन्दिरको नाम चिलकुर बालाजी मन्दिर हो. उक्त मन्दिरको परिक्रमा गर्ने, भगवानको पूजा गर्ने र खेलौना हवाई जहाज चढाएमा भिसा प्राप्ति सहज हुने विश्वास छ. उक्त मन्दिरको नामै भिसावाला मन्दिर रहेको छ. उक्त मन्दिरमा मानिसहरू राम्रो जागिर पाऊ भनेर आशीर्वाद माग्दै पूजा गर्न पनि जान्छन्. मन्दिरको 11 पटक परिक्रमा गरेपछि मनले चाहेको पुग्दछ भन्ने जनविश्वास रहेको छ. जब उक्त मन्दिरमा आफूले मागेको कुरा प्राप्त हुन्छ तब मानिसहरू पुनः आएर मन्दिरको 108 पटक परिक्रमा गर्दछन्. यो मन्दिर 500 वर्ष पुरानो रहेको छ.

हजुर, कार्यक्रम रेडियोमा रोचकमा लागौ अर्को एउटा रोचक प्रसङ्गतर्फ। दुई भाइको लडाईँले जन्माएका दुई ब्रान्ड एडिडास र पुमाको रोचक कथा रहेको छ। अब क्रममा बजारमा स्पोर्ट्स सुका दुई प्रमुख प्रतिस्पर्धी ब्रान्ड हुन् एडिडास र पुमा। के तपाईँलाई थाहा छ यी दुई कम्पनीका मालिकहरू साक्खे दाजुभाइ थिए? एडिडासका मालिक एडोल्फ ड्यासलर र पुमाका मालिक रुडोल्फ ड्यासलर जर्मनीको एक गरिब परिवारमा जन्मिएका थिए। उनीहरूका बुबा एउटा जुत्ताको कारखानामा काम गर्दथे, उनीहरूकी आमा कपडा धुने कारखाना चलाउँदथिन्। यो परिवारले घरमै चप्पल बनाएर बेच्ने काम पनि गर्दथ्यो। सन् 1920 जर्मनीको हर्जोगेनार्ज भन्ने ठाउँमा यो परिवारले आफ्नो पहिलो जुत्ताको कारखाना र पसल खोल्यो। उक्त कारखानाको नाम ड्यास्टर ब्रदर्स स्पोर्ट्स सु कारखाना राखिएको थियो। एडोल्फ जुत्ता बनाउनमा माहिर थिए, जबकि रुडोल्फ जुत्ताको व्यापार गर्नमा खप्पिस व्यापारी थिए। अर्को रोचक कुरो त के भने, यी दुई भाइ नै तत्कालीन जर्मन तानाशाह हिटलरको पार्टीमा सदस्य थिए। त्यही समय ओलम्पिक खेलका क्रममा दुई भाइले अमेरिकी खेलाडी जेस ओवेन्सलाई उनीहरूले बनाएर जुत्ता लगाउन राजी बनाए। तब त के चाहियो र, ड्यान्सलर भाइको जुत्ता कम्पनीको भाग्य नै चम्कियो। सन् 1936 जेस ओवेन्सले ओलम्पिकमा 4 स्वर्ण पदक जिते। उनको जितले ड्यास्टर कम्पनीलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दियो। तर ड्यास्टर भाइको जिन्दगीमा आएको त्यस सफलताको असर उनीहरूको सम्बन्धमा पर्न थाल्यो। यद्यपि आजसम्म मानिसहरूले ती दुई भाइको बीचमा भएको झगडाको कारण थाहा पाउन सकेका छैनन्। द्वितीय विश्वयुद्धपछि आखिर दुई भाइ अलग भए। उनीहरूको जुत्ता कम्पनीमा पनि विभाजन भयो। एडोल्फले आफ्नो कम्पनीको नाम एडिडास राखे, उता रुडोल्फले भने आफ्नो जुत्ता कम्पनीको नाम पुमा राखे। उनीहरूको पुरानो कम्पनीका कामदार मध्ये आधा एडिडासमा गए भने आधा पुमामा गए। एडिडास र पुमा कम्पनी बीच यति धेरै शत्रुता भयो कि सहरमा यी दुई ब्रान्डका जुत्ता लगाउने मानिसहरू समेत एक अर्कालाई देखि सहँदैनथे। दुई कम्पनीमा काम गर्ने कामदार त एक अर्कासँग बोल्दैनथे पनि। कम्पनीले आफू कहाँ काम गर्ने कर्मचारीलाई अर्को कम्पनीमा काम गर्ने कर्मचारीसँग कुनै पनि सम्बन्ध राख्नका लागि निषेध गरेको थियो। दुवै भाइको सन् 1970 दशकमा मृत्यु भयो। उनीहरूको शत्रुता मृत्युपछि पनि कायम राखियो। एउटै चिहान गाडीमा उनीहरूको अन्त्येष्टि गरेको भए पनि उनीहरूको लासलाई अधिकतम टाढा दूरीमा राखेर गाडिएको थियो।

वेल कार्यक्रम रेडियोमा रोचकमा हुनुहुन्छ। रेडियोमा रोचकमा तपाईँलाई आजको जानकारीहरू कस्तो लाग्यो त तपाईँले आफ्नो सल्लाह सुझाव दिन सक्नुहुन्छ facebook.com/keepsfmkeepsfmमा। तपाईँलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया जनाउनु होला। र आज मसँग रहेका सम्पूर्ण जानकारी सकिसकेका छन्। अब बिदा माग्ने पनि समय भइसकेको छ र सम्पूर्ण लिस्ट साथीहरूलाई धन्यवाद दिन चाहन्छु सुनेर साथ दिनुभयो र आगामी दिनहरूमा पनि तपाईँको साथको अपेक्षा राख्दै म निज्जल पनि बिदा भए। नमस्कार, टेक केयर एन्ड बाई बाई। सुन्दै गर्नुहोला Keeps FM 98.3 MHz, your companion।

0: Life-Changing Quotes. सही काम गर्नको निम्ति जुनसुकै समय पनि सही हुन्छ। यो भनाइ हो मार्टिन लुथर किङको।
1: राजा मतिवा मति नएवा ने पुछे चंगुटु खेले।
2: नेपाल भाषाया न्याय पुसेचौ मेता
3: सुथैया 6:30 से 7 बजे तक स्टेशन किप्स FM 98.3 मेगाहर्ट्ज़।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
6: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m. Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
0: Every Monday 5 p.m. and Friday 8 p.m.
6: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Mix Max at 98.

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
1: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
2: अरू होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
1: किन ए एसी लाइट ब्रिक नै?
2: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तै रहेछ।
2: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-35-96-98-92-35-444।
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग।
0: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
4: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, न्युड्युल देखि क्यान्सर सम्म, उन्नत प्रविधिबाट उपचार।
0: खुशीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
3: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
0: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 678.
8: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम चौतारी। प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
9: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trending.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न बसे बसे बसे तिम्रो जवानीमा मस्त
3: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड टिप्स मोस्ट वान्टेड
4: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
5: Mix Max at 98.3.

0: Yo ho, Kips 98.3 FM. Tapai sangako sahayatra.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक माझा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएममा

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Nepali Super Hits.

0: Life-changing quotes. संतान को जीवन सहज बनाएर उनीहरूलाई परनिर्भर नबनाउनुहोस्। यो भनाइ हो रोबर्ट ए हेनलेन को।
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम भन्ज्याङ चौतारी प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे तिम्रो जवानीमा मस्त
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
10: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
12: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
10: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-12-35-888
13: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत Just tune in, radio, naya generation ko.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
11: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा

0: segment, Classic Choice.
1: 1, 2, 3.
2: Song.
3: Hey, yeah.
2: Artist.
3: Outcast.

0: सुंदर पंछी ऐसे
1: इन आँखों के मस्ती मस्ताने हजार
2: किप्स 98.3 एफएम मा गजल संसार
3: मुझसे मिलने शमा जलाकर आज महल में
2: गजल संसार
3: गम का खजाना तेरा भी है मेरा भी
4: हर एक शनिवार बिल्की 10 बजे
5: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3.
6: Every Monday 5 p.m. and Friday 8 p.m.
7: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7:00 देखि 9:00 बजे र बेलुका 5:00 देखि 7:00 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 9851170939
8: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
9: Join our community on Facebook for the latest updates and all the music you love.
8: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
10: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show
5: Every Saturday 10 AM Monday 6 PM and Friday 2 PM
14: केही नौलो
15: रोचक
14: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
15: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक माझा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिखु धादिङ फोन 01591335396 98012 35 444

0: every Tuesday 12 PM and Thursday 8 PM.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक सधैं तपाईंसँग
0: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
2: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
0: खुशीको खबर हरेक आइतबार फलेसी IR क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 012 35 444
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678, 5302678. 2678
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
0: Classic Hindi pop time.
12: Chalne lagi hai hawaein, saagar bhi lehraaye.
0: Classic Hindi pop time at KIPS FM 98.3.

0: Yo ho, Kips 98.3 FM. Tapai sangako sahayatra.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
4: के भयो बोलादै के गुनगुनाइरहेको
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
6: म्युजिक मज्जा
5: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा

Life-Changing Quotes。जोखिम लिनु एक पटक को संभावित हार हो, जोखिम न लिनु सदैं को निश्चित हार हो। यो भनाई हो सोरेन किर्कगार्ड को।

0: Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara de phoera ma
2: Nepali Super Hits
0: only on Kips FM 98.3
2: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
3: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
4: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
5: संपर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू फोन नंबर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-012-35-888
12: You can dance.
13: You can sing. All you gotta do is
14: just tune in.
13: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
15: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
15: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
16: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
17: भन्ज्याङ चौतारी
16: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा

0: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
2: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
4: Introducing Wi-Fi 6 with Subisu Suraksha.
5: Wi-Fi 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
4: साथै Subisu सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
6: Subisu, छिटो पनि, सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888-98-12-35-888.
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678. 530-2678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
12: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा. कार्यक्रम
13: भञ्ज्याङ चौतारी
12: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा.
14: पुरै 1 घन्टा 3 मुभीजका सुपरहिट गीतहरू.
15: 3-in-1
16: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM. नेपाली साङ्गीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरू. कार्यक्रम
15: म्युजिक मज्जा
16: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 FM मा.

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.
2: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
3: खुशीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलिसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 9851170939
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
7: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
6: किन ए एसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तै रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-1812-35-444
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
0: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
12: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
13: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
12: Yoho KIPS FM 98.3 MHz.
14: KIPS 98.3 FM को Hollywood Time मा अहिले तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

0: Life-Changing Quotes. खुशी तब पाइन्छ जब तपाई आफूलाई अरूसँग तुलना गर्न छोड्नुहुन्छ।
1: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। Keeps most wanted. Keeps most wanted.
2: हरेक शनिबार मध्याह 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।

0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
1: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
3: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
5: Raja Motiwa Motinaewa Ni Puchi Changutu Kele
6: नेपाल भाषा या न्याय पुसे चौमेता
7: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।

0: प्रत्येक बुधवार बिहान 7 बजे KIPS FM 98.3 MHz मा
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला KIPS Most Wanted
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Pure ek ghanta tinota movies ka super hit geet haru.
6: 3 in 1.
7: Every Saturday 9 a.m. and Thursday 6 p.m.
8: Karikram Kaliyut Time.
9: Kaliyut Times every day 11 to 12 p.m.
10: नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM
11: हजुर नमस्ते अनि स्वागत छ यो किप्स FM 98.3
12: नमस्कार किप्स 98.3 FM
13: यो हो किप्स 98.3 FM तपाईँसँगको सहयात्रा
14: On Kips 98.3
15: Bomb at 98.3
14: Chemical X
15: Enjoy
14: X.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511
3: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
4: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
9: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
10: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् Weekly Roll News. मात्र KIPS FM 98.3 MHz मा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
11: KIPS 98.3 FM your companion
12: Chemical X on KIPS 98.3
13: Bomb at 98.3
12: Chemical X

0: यो KIPS 98.3 FM तपाईसँगको सहयात्रा
1: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-35-96-98-12-35-444
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: बाबु पानीको बिल तिरिदे ल
9: ल तिरिदे
10: बाबु बत्तीको बिल तिरिदे आज
9: ल ल तिरिदे
8: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
9: ल त्यो पनि तिरिदे
8: तर सबै कुरा यति छिटै कसरी तिरिस
9: किनकि मसँग हाम्रो पात्र छ
10: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
9: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: गाउँभरि हल्ला चलिसक्यो हाम्रो बारेमा। अब मेरो बारेमा के गर्नुपर्छ त्यो आफै सोच्नु है।
1: म छु त, किन टेन्सन गरे कि?
2: लाग्यो
3: मैले त हिँडेको।

0: the radio station that keeps you cool, alive and entertained. Keeps FM 98.3 MHz, your companion.
1: Kips 98.3 FM ma Gazal Sansar.
2: Mujhse milne shama jala kar aaj mahal mein aaj
1: Gazal Sansar.
2: Gum ka khazana tera bhi hai mera bhi.
3: Har ek shanivar dil ki 10 baje
4: एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत हरू
5: 3 in 1
4: एवरी सैटरडे 9 AM एंड थर्सडे 6 PM
6: स्वस्थ जीवन सुखी जीवन
7: हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक सधैं तपाईं सँग
8: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
9: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्युरुल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
8: खुशीको खबर हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511 4910511 98511709 98511709
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: यु क्यान डान्स
13: You can sing. All you gotta do is
14: just tune in.
4: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

0: किप्स 98.3 एफएम मा पूर्व मेची देखी पश्चिम महाकाली समका लोक भाका भंजन चौतारी
1: पोखरा मा घाम लाग्यो।

0: Life-Changing Goats。सफल व्यक्तिले बोल्नु अघि सोच्छ, असफल व्यक्तिले सोच्नु अघि बोल्छ। यो भनाइ हो सुकरातको।
1: टिप्स 98.3 एफएम मा गजल संसार।
2: मुझसे मिलने शमा जलाकर आज महल में आज
1: गजल संसार।
2: गम का खजाना तेरा भी है मेरा भी।
0: हर एक शनिवार बिल्कुल 10 बजे
3: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Amilai Sunhos, www.keepsfm.com marfat. Just tune in, Radio Naya Generation Co.
0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ।

0: Electric Electronics.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
4: Introducing Wi-Fi 6 with Subisu Suraksha.
5: Wi-Fi 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
4: साथै Subisu सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
6: Subisu, छिटो पनि, सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-88-98-012-35-88-88.
8: एक फूल झरे रखेबो, एक फूल झरे रखेबो.
9: नेपाली सुपर हिट्स.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 2 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Hollywood Golden Hits.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance,
4: you can sing, all you gotta do is
5: just tune in
4: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
6: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
8: Best romantic Hindi songs.
9: रब दिखता है यारा मैं क्या करूं।
8: Every Sunday 9 PM and Tuesday 6 PM
10: पूरे एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरु
11: 3 in 1
12: Every Saturday 9 AM and Thursday 6 PM
13: This is
14: KIPS 98.3 FM, your companion.
15: Hollywood golden hits.

Life-changing quotes. सुन्दरता अनुहारमा होइन मनको उज्यालोमा हुन्छ। यो भनाई हो खलिल जिब्रानको।

नमस्कार साथीहरू, कस्तो हुनुहुन्छ? आशा छ यहाँहरू सन्चै हुनुहुन्छ होला। यहाँहरूलाई कार्यक्रम ब्युटी हेल्थ एण्ड लाइफ स्टाइलमा स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज, जसलाई तपाईँले संसारभरि सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस www.kipsfm.com वा एप हाम्रो पात्रोबाट। म हुँ होस्ट आरजे युक्ता। यस कार्यक्रम ब्युटी हेल्थ एण्ड लाइफ स्टाइलमा म यहाँहरूलाई ब्युटी हेल्थ वा लाइफ स्टाइल रिलेटेड केही टिप्सहरू दिने गर्दछु वा यही टपिक सम्बन्धी केही जानकारीहरू दिने गर्दछु। ओके श्रोता मित्र, आजको यो कार्यक्रममा म यहाँहरूलाई भन्नेछु डैंड्रफको लागि केही होम रेमेडीज। साथीहरू, डैंड्रफ वा चाया एउटा सामान्य समस्या हो। यो एउटा सिरियस प्रब्लम त होइन, तर डैंड्रफ हटाउन गाह्रो हुन सक्छ। आज मसँग केही इफेक्टिभ होम रेमेडिजहरू छन् जसले गर्दा डैंड्रफ तपाईँले घटाउन वा कन्ट्रोलमा ल्याउन सक्नुहुन्छ। घरमै केही सामानहरू जुटाएर तपाईँले आफ्नो डैंड्रफको ट्रिटमेन्ट गर्न सक्नुहुन्छ। डैंड्रफको के होम रेमेडिजहरू छ म यहाँहरूलाई भन्ने नै छु। अहिलेको लागि भने हामी पहिला एउटा गीत सुनौँ। सो पहिला गीत आजको लागि छ घर से निकलते ही। यो गीत चाहिँ मुभी पापा कहते है बाट रहेको छ। यस गीतको सिङ्गर हुनुहुन्छ उदित नारायण, लिरिसिस्ट जावेद अख्तर हुनुहुन्छ, भने म्युजिक डाइरेक्टर हुनुहुन्छ राजेश रोशन।

हजुर साथी, हामीले भर्खर एउटा मिठो गीत सुनिसक्यौं, घर से निकलते ही मुभी पापा कहते हैं बाट। ओके, सो आजको यो कार्यक्रम ग्लो एन्ड लवली ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा म यहाँलाई भन्दैछु डेन्ड्रफको लागि केही होम रेमेडिज। ओके, सो सबभन्दा फर्स्ट होम रेमेडी रहेको छ टी ट्री ओयल। डेन्ड्रफ ट्रिट गर्न टी ट्री ओयल इफेक्टिभ हुन्छ। यसमा एन्टी माइक्रोबियल र एन्टी इन्फ्लेमेटरी प्रपर्टिज हुन्छ जसले डेन्ड्रफ सफा गर्छ। यसलाई कसरी प्रयोग गर्ने त म यहाँलाई भन्छु। टी ट्री ओयलको 2-3 थोपा तपाईँको रेगुलर हेयर ओयलमा एड गर्नुहोला अनि यो ओयल आफ्नो टाउकोमा मसाज गर्नुहोला। 1 घन्टा पछि कपाल राम्ररी स्याम्पूले पखाल्नुहोला। हप्ताको 2 चोटि यस्तो गर्यो भने डेन्ड्रफ धेरै कम हुन जान्छ। ओके, सो यो एउटा पहिलो उपाय डेन्ड्रफ घटाउने मैले यहाँलाई भनिसके। सो अब फेरि पनि पालो भएको छ अर्को एउटा गीत सुन्ने। अब चाहिँ हामी सुन्नेछौ गीत जहिलेसम्म संसारमा। यो गीत चाहिँ मिलन नेवारको आवाजमा रहेको छ। यसमा लिरिक्स र म्युजिक रहेको छ विजय कटेलको। अरेन्जर हुनुहुन्छ गोपाल र शैली। मिक्सिङ गर्नुभएको छ श्याम श्वेत र शैलीले भने मास्टरिङ गर्नुभएको छ महेश्वर मान राज भण्डारीले।

हजुर साथीहरू, हामीले भर्खरै सुन्यौं मिलन नेवारको आवाजमा जहिलेसम्म संसारमा। सो आजको यो कार्यक्रममा म यहाँलाई भन्दैछु ड्यान्ड्रफ हटाउनको लागि केही होम रेमेडिज। सो पहिलो रेमेडिज मैले भनिसकेँ, सो अब दोस्रो रेमेडी ड्यान्ड्रफको लागि के छ त, नरिवलको तेल र कागती। साथीहरू, नरिवलको तेल र कागतीको मिश्रणले कपाल टुक्रिने पनि कम गर्छ र हेयर ग्रोथमा पनि कपाल बढ्ने पनि प्रमोट गर्छ। र साथीहरू, ड्यान्ड्रफ त यसले घटाउने नै भयो। नरिवलको तेलमा एक चिया चम्चा कागतीको झोल मिसाउनुहोला। यो मिश्रणलाई तपाईँले आफ्नो टाउको स्क्याल्पमा फिङ्गर टिप्सले मसाज गर्नुहोस्। करिब 20 मिनटपछि तपाईँको कपाललाई एउटा माइल्ड स्याम्पूले पखाल्नुहोला। ओके, सो यो ड्यान्ड्रफ कटाउने मैले यहाँलाई दोस्रो तरिका पनि भनिसके। अब फेरि पनि हामी अर्को एउटा गीत नै सुन्नेछौँ। अब चाहिँ गीत रहेको छ मोहब्बत हो न जाए, गीत रहेको छ मुभी कसुरबाट। यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ कुमार सानु र अल्का याग्निक, म्युजिक नदिम श्रवणको छ भने लिरिक्स यसमा रहेको छ समीरको। यो गीत म यहाँको लागि राख्दैछु र यो गीतपछि पालो हुनेछ एउटा छोटो ब्रेकको। ब्रेकपछि म फेरि पनि आउनेछु कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा यहाँको लागि ड्यान्ड्रफ घटाउने केही टिप्सहरू दिनेछु र साथमा हिन्दी र नेपाली सुपरहिट गीतहरू पनि बजाउने नै छु। सुनाइरहनु होला किप्स एफएमलाई।

0: Waves FM 98.2 MHz. Just tune in.
1: History of Rock.
2: Here I am, rock you like a hurricane.
3: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
4: Engineer Shab, ghar banauna khojdechu. Kunai eta ramro hola?
5: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
4: किन ए एसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तै रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98-012-35-444।
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
7: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ। उफ,
8: के भयो बोलादै, के गुनगुनाइरहेको?
7: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
8: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
7: यति सजिलै?
8: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
9: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
1: Keeps 98.3 FM, your companion.
13: Beauty, health, and lifestyle. हजुर श्रोता मित्र, फेरि पनि स्वागत छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा। यस कार्यक्रममा म आज यहाँहरूलाई भन्दैछु डन्ड्रफ हटाउने केही होम रेमेडिजहरू। तपाईँ सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 द रेडियो स्टेशन इन टाउन द्याट किप्स यू कुल, किप्स योर लाइफ एन्ड किप्स यू इन्टरटेन्ड। र म हुँ यहाँकै होस्ट आरजे युक्ता। डन्ड्रफलाई घटाउने म यहाँको लागि अर्को एउटा टिप नै भन्न जाँदैछु। अर्को टिप रहेको छ दही र कागती। साथीहरू, यो मिश्रणले डन्ड्रफ त हटाउँछ नै, साथमा यसले झुर्रो परेको कपाललाई पनि स्मुथ बनाउँछ। एक कप दहीमा एउटा कागती निचार्नुहोस् र अब यो मिश्रणलाई पुरा टाउकोमा राख्नुहोला। तपाईँको स्क्याल्पदेखि टुप्पोसम्म यो मिश्रणलाई लगाउनुहोस्। करिब एक घन्टापछि कपाल पखाल्नुहोस् एउटा माइल्ड स्याम्पू युज गरेर। यसरी यो मिश्रणलाई तपाईँले हप्ताको एकचोटि लगाउनुहोला। डान्ड्रफ तपाईँको घटेर जान्छ। ओके सो अर्को एउटा टिप मैले दिइसके यहाँहरूलाई डैंड्रफ घटाउने होम रेमेडी. अब चाहिँ फेरि पनि हामी गीत नै सुनौ है त साथीहरू. गीत चाहिँ अब मसँग रहेको छ आँखा भरि नाच्छौ. यो गीत चाहिँ प्रणव तिमल सिन्हा फिचरिङ द 59 को रहेको छ.

ओके साथीहरू, हामीले एउटा गीत सुनिसक्यौँ र अब चाहिँ फेरि पनि यहाँहरूलाई अर्को एउटा टिप मैले दिने पालो भइसकेको छ। सो डान्ड्रफलाई तपाईँले कसरी हटाउन सक्छ, अर्को एउटा होम रेमेडी रहेको छ मेथी र कागती। साथीहरू, मेथी र कागतीको मिश्रण पनि डान्ड्रफ हटाउन इफेक्टिभ हुन्छ। एक चम्चा मेथी एक रात भिजाउनुहोस्। अब यसको स्मुथ पेस्ट बनाउनुहोस् र यसमा दुई तिन थोपा कागती मिसाउनुहोस्। अब यो मिश्रणलाई स्क्याल्पमा लगाउनुहोस्। 30 मिनट पछाडि कपाल एउटा माइल्ड स्याम्पूले पखाल्नुहोला। यस्तो तपाईँले हप्ताको एकचोटि गर्नुभयो भने पनि डान्ड्रफ धेरै नै घट्दै जानेछ। अल राइट, सो यो अर्को एउटा होम रेमेडी पछि म फेरि पनि यहाँहरूलाई गीत नै सुनाउन चाहन्छु। अब चाहिँ गीतको बोल रहेको छ ओ जाने जाना। यो गीत चाहिँ मुभी मधोशीबाट रहेको छ। यसको सिङ्गर्सहरू हुनुहुन्छ साधना सरगम र उदित नारायण। लिरिसिस्ट यस गीतको हुनुहुन्छ शकील आजमी। म्युजिक डाइरेक्टर हुनुहुन्छ रूप कुमार राठौर।

ओके साथीहरू, हामीले एउटा हिन्दी गीत सुनिसक्यौँ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा. यस कार्यक्रममा म यहाँहरूलाई भन्दैछु डैंड्रफलाई हटाउने केही होम रेमेडीज. सो अब अर्को एउटा होम रेमेडीतिर नै म लाग्न चाहन्छु. अर्को होम रेमेडी रहेको छ एप्पल साइडर भेनेगर. साथीहरू, एप्पल साइडर भेनेगरमा एन्टीफङ्गल र एन्टीब्याक्टेरियल प्रपर्टिज हुन्छ जसले डैंड्रफ कजिङ एलिमेन्ट्स ट्रिट गर्छ. यसलाई कसरी लगाउने त म यहाँहरूलाई भन्छु. पानी र एप्पल साइडर भेनेगर उत्तिकै मात्रामा मिसाउनुहोस्. यो मिश्रणलाई टाउकोमा लगाउनुहोस् र 15 मिनट पछि कपाल एउटा माइल्ड स्याम्पूले पखाल्नुहोस्. यस्तो गर्यो भने पनि तपाईँको डैंड्रफ बिस्तारै घट्दै जानेछ. अल राइट, सो यो एउटा होम रेमेडी मैले यहाँलाई दिइसकेँ. अब फेरि पनि हामी अर्को एउटा गीत नै सुन्नेछौँ. अब त्यो गीतको बोल रहेको छ माया. यो गीत चाहिँ रहेको छ द अग्लीज ब्यान्डको. र साथीहरू, यो गीतपछि पालो हुनेछ हाम्रो दोस्रो ब्रेकको. दोस्रो र अन्तिम ब्रेक पनि रहनेछ यो. र ब्रेकपछि म फेरि पनि आउनेछु यहाँलाई डान्डो फटाउने होम रेमेडिज दिनको लागि र मिठो मिठो गीतहरू पनि सुनाउनको लागि. सुन्दै रहनुहोला किप्स एफएमलाई.

0: यो हो किप्स 98.3 FM तपाईं सँगको सहयात्रा
1: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.
3: Epson M-Series printers. Primarily for crisp, quality black and white prints at a cost of 25 paise per page. Up to 8,000 pages with initial ink. Consuming just 12 watts of power, 45 times lesser than laser printers, and a one-year warranty or 50,000 prints.
2: Printers don't come better these days. For your office backup, Mercantile Office Systems, Darbar Marg.
4: New Kathmandu Electric Electronics. Ekai Chanamuni UPS Inverter Solar Uplabda. Yes, Power Supply Solution House Ma. Tapaiko Ghar Office Ka Lagi Upayukta Certified Saman Haru Uplabda Garainta. Solar Host Wa Hybrid System. Best Price Deal Ra Consultation Ko Lagi Ek Biswasilo Naam.
5: Samparka Battery Shop New Kathmandu Electric Electronics Kuleshwar Kathmandu Phone Number 530-2678 530-2678 Location ko lagi Google garnu hos Battery Shop New Kathmandu Electric Electronics
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
8: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01 42 88 8 98 012 38 88 8
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
12: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
14: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
15: Join our community on Facebook for the latest updates and all the music you love.
14: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
0: Yoho, KIPS 98.3 FM. Tapai Sangako Sahayatra.
2: Beauty, health, and lifestyle. All right, साथीहरु ब्रेक पछि म युक्ता फेरि पनि हाजिर भइसके कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल मा आजको यो कार्यक्रममा म यहाँलाई भन्दैछु डैंड्रफ हटाउने केही होम रेमेडीजहरु तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो अफ न्यू जेनेरेशन द स्टेशन दैट किप्स यू कूल किप्स यू अलाइव एन्ड किप्स यू इन्टरटेन्ड अनलाइन तपाईले हामीलाई सुन्न सक्नुहुन्छ हाम्रो एड्रेस kipsfm.com बाट वा सुन्न सक्नुहुन्छ एप हाम्रो पात्रोबाट पनि ओके सो साथीहरु डैंड्रफ हटाउनको लागि म अर्को एउटा टिप भन्न जादैछु र त्यो हो ओलिभ ऑयल ओलिभ ऑयलले कपाललाई मोइस्चराइज गर्छ यसले स्क्याल्प इरिटेशन र डैंड्रफ पनि हटाउँछ ओलिभ ऑयलले टाउकोमा राम्ररी मसाज गर्नु होला हप्ताको 3 चोटी तपाईले ओलिभ ऑयलबाट टाउको मसाज गर्नुभयो भने डैंड्रफ कम हुँदै जानेछ अलराइट सो ओलिभ ऑयलले पनि डैंड्रफ हटाउँछ यो एउटा टिप पछि अब म यहाँहरुलाई फेरि एउटा गीत नै सुनाउने छु अब चाहिँ मसँग गीत रहेको छ कोई फरियाद यो गीत चाहिँ मुभी तुम बिन बाट रहेको छ यो गीतको सिंगर हुनुहुन्छ जगजीत सिंह

हजुर साथीहरू, भर्खरै हामीले सुन्यौ गीत कोही फरियाद मुभी तुम्बिनबाट। अब चाहिँ फेरि पनि म यहाँलाई भन्न जाँदैछु डैंड्रफ हटाउने एउटा होम रेमेडी। ओके, सो त्यो रहेको छ अदुवाको जुस वा अदुवाको रस। अदुवाको जुसले डैंड्रफ त हटाउँछ नै, साथमा यसले हेयर ग्रोथ प्रमोट गर्छ र हेयर फल कन्ट्रोल पनि गर्छ। एक टी स्पुन अदुवाको रस तिलको तेलमा मिसाउनुहोस्। यस मिश्रणलाई हल्का तताउनुहोस् र यो तपाईँको स्क्याल्पमा मसाज गर्नुहोस् अनि आधा घण्टापछि स्याम्पूले कपाल पखाल्नुहोस्। यस्तो गर्यो भने पनि तपाईँको डैंड्रफ हट्नेछ। ओके, सो यो अर्को एउटा टिप मैले यहाँलाई भनिसके। सो अब फेरि पनि गीत सुन्ने पालो भइसकेको छ। अब चाहिँ गीत मसँग रहेको छ सबिन राईको आवाजमा र गीतको बोल रहेको छ सुन्दरताको तिमी। ओके साथीहरू, यो गीत म यहाँहरूको लागि राख्दैछु। सुनौँ है त अब यो गीत।

ओके साथीहरूले हामीले सुनिसके गीत सुन्दरताको तिमी सबिन राईको आवाजमा यस कार्यक्रममा म यहाँलाई भन्दैछु डेन्ड्रफ हटाउने केही होम रेमेडिजहरू र अब फेरि पनि बेला भइसकेको छ अर्को एउटा रेमेडी भन्ने र अर्को रेमेडी छ प्याजको रस वा प्याजको जुस प्याजको रस हेयर ग्रोथ र डेन्ड्रफको लागि एकदमै राम्रो हुन्छ यसले कपाल पातलिँदै जाने र कपाल टुक्रिने समस्यालाई पनि हटाउँछ प्याजको रसलाई नरिवलको तेलसँग मिसाउनुहोस् र यसलाई तपाईँले आफ्नो टाउकोमा मसाज गर्नुहोस् 20 मिनट पछि एउटा माइल्ड स्याम्पूले पखाल्नुहोला यस्तो हप्ताको दुईचोटि गर्नुभयो भने डेन्ड्रफ कम हुँदै जानेछ ओके सो यो अर्को एउटा टिप जुन चाहिँ हाम्रो यो लास्ट टिप पनि हुनेछ अब चाहिँ हामी कार्यक्रमको अन्त्यतिर आइसकेको छौँ अब यो टिप सँगसँगै मेरो पनि बिदा माग्ने बेला भइसकेको छ तर साथीहरू म जान अगाडि यहाँहरूको लागि एउटा गीत राखेर जाँदैछु अब चाहिँ हामी सुन्नेछौँ गीत वो लम्हे वो बाते यो गीत चाहिँ मुभी जहरबाट रहेको छ सिङ्गर यस गीतको हुनुहुन्छ आतिफ असलम लिरिक्स यस गीतमा रहेको छ सैयद कादरीको सो यो गीत म अब यहाँहरूको लागि राख्दैछु कार्यक्रम कस्तो लाग्यो यहाँले हामीलाई लेखेर पठाउनुहोला हाम्रो फेसबुक पेजमा फेसबुक पेजको एड्रेस रहेको छ facebook.com/gipsfm ओके साथीहरू अब यो भन्दै यहाँहरूको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै म युक्ता पनि यहाँहरूसँग बिदा माग्न चाहन्छु

Life-Changing Quotes。यदि तपाई सूर्य जस्तै चमकीलो बन्न चाहनुहुन्छ भने पहिले सूर्य जस्तै जल्नु पर्ने हुन्छ।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 5302678. 5302678
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-12-35-888
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
12: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
13: What's the secret to success?
14: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
14: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
15: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
17: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
18: भञ्जाङ चौतारी
17: प्रत्येक दिन दिउँसो 1-2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
19: यो हो किप्स एफएम 98.3 मेगाहर्ज
20: एक्सक्यूज मी
21: नॉन स्टॉप बॉलीवुड मेगा हिट्स

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला Keeps most wanted. Keeps most wanted.
4: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

life-changing quotes. यदि कोही व्यक्ति मर्न डराउँदैन भन्छ भने ऊ या त झुटो बोल्दैछ या ऊ गोर्खा हुनुपर्छ। यो भनाई हो फिल्ड मार्शल स्याम म्याकिन्सको।

0: 98.3 FM.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
4: Hollywood Times, every day, 11 to 12.

0: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709 98511709
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तै रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-512-3544
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: एक फूल झरे रे के भो एक फूल झरे रे के भो
10: नेपाली सुपर हिट्स

0: radio station that keeps you cool, keeps you alive, and keeps you entertained. Kips FM 98.3 MHz. Just tune in.
1: नेपाल चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on Kips FM 98.3.
2: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
3: Stay connected with your favorite station Kips FM 98.3 MHz
4: Join our community on Facebook for the latest updates and all the music you love
3: And don't stop there follow us on Instagram and TikTok too Search Kips FM 98.3 MHz and hit that follow button today.
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: तपाई सुन्दै हुनुहुन्छ
4: के
3: ई
4: पी
3: एस Kips 98.3 FM, your companion.
1: Nepali Pop Flashback.

0: Life-Changing Quotes. ठूलो सोच्नुहोस्, आफैलाई विश्वास गर्नुहोस् र काम बनाउनतिर लाग्नुहोस्।
1: टिप्स 98.3 एफएम मा गजल संसार।
2: मुझसे मिलने शमा जलाकर आज महल में आज
1: गजल संसार।
2: गुम का खजाना तेरा भी है मेरा भी।
0: हर एक शनिवार बिल्की 10 बजे
3: साङ्गीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मज्जा
3: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
4: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: You can dance.
7: You can sing. All you gotta do is
4: just tune in.
8: KIPPS FM 98.3 MHz, your companion. The radio of new generation.
9: New Kathmandu Electric Electronics. Ekai Chhanamuni UPS Inverter Solar Uplabdha. यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
10: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
11: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
0: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
12: लिसन टु योर फेभरेट क्लासिक इङ्ग्लिस सङ्ग्स ओन्ली अन इङ्ग्लिस रेट्रो नम्बर्स। English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPPS FM 98.3 megahertz.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्, साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
6: तपाईँ सुन्दै हुनुहुन्छ
7: के
6: E-P-S
8: किप्स 98.3 एफएम योर कम्पेनियन
9: मिक्स मैक्स एट 98.3।

0: अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
1: साथै अनुभवी चिकित्सक सँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
1: खुशीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
3: हलिसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
5: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
4: किन ए एसी लाइट ब्रिक नै?
5: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तै रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट, ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-35-444।
6: You can dance.
7: You can sing. All you gotta do is
8: just tune in.
7: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
9: Babu, pani ko bill tiri de lo.
10: La, tiri de.
11: Babu, batti ko bill tiri de aaja.
10: La, la, tiri de.
9: Dada, internet ko pani last dino hai aaja.
10: La. त्यो पनि तिर्दे।
9: तर सबै कुरा यति छिटै कसरी तिरिस?
10: किनकि मसँग हाम्रो पात्र छ।
11: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
10: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
12: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
13: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
14: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
15: Join our community on Facebook for the latest updates and all the music you love.
14: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
16: केही नौलो,
17: रोचक
16: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
17: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8-9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा।
18: दिस इज किप्स 98.3 एफएम, योर कम्पानियन।
19: Bing, bing, bing, dum, dum. Mix at 98.3.

0: life-changing quotes. तपाईं आफै के सोच्नुहुन्छ यो बढी महत्त्वपूर्ण विषय हो न कि अरूले तपाईंको बारे के सोच्दैछन्। यो भनाई हो सन्दीप महेश्वरीको।
1: FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
2: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
3: Hazur, New Kathmandu Electric Electronics ma paincha motorcycle, scooter, car, van, jeep, pickup, hatti gadi, bus, truck, excavator, ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
4: संपर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू फोन नंबर 5302678 5302678 लोकेशन को लागी गूगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
5: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
9: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
11: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
12: 01-42-35-888 98-12-35-888
13: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रॉल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
14: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
15: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे

0: नेपाल चलचित्रका सदाबहार गीतहरू। Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on KIPS FM 98.3.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising, affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग।
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
5: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सीदेखि ड्रेनेजसम्म, न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार।
4: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
6: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
4: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709.
7: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: History of Rock.
10: Monday 3 p.m. Only on KIPS FM 98.3 MHz, your companion.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: किप 98.3 एफएम योर कम्पानियन
4: Just move your feet. Enjoy the dance beat.

Life-Changing Coach。दुख को औषधि केही नभएर आशा नै हो, यो भनाई हो विलियम शेक्सपियर को।

हेलो नमस्कार, स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा। रेडियोमा रोचक कार्यक्रम तपाईँले सुन्न सक्नुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज, यो कम्पेनियनमा द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन। मेरो नाम हो निजल। स्टेसन किप्स एफएम 98.3 ट्युनिङ गर्दै हुनुहुन्छ। रमाइला रमाइला रोचक जानकारीहरू आजको कार्यक्रममा म समावेश गर्नेछु, र कार्यक्रममा तपाईँलाई हामी विश्वमा घटेका अनेकौँ रोचक कथा तथा आश्चर्यजनक घटनाहरू सुनाउने गर्दछौँ। साथमा रमाइलो प्रसङ्गहरू पनि रहनेछन्, रहस्यमय रोचक प्रसङ्गहरूले भरिएको कार्यक्रम हो रेडियोमा रोचक। रेडियोमा रोचकमा म निजल छु, र कार्यक्रम सुन्नुहोला एक घन्टाको अवधिभर। रमाइला रमाइला प्रसङ्गहरू हामीसँग छन् आजको एपिसोडमा। अहिले पनि चाहिँ कार्यक्रममा पहिलो सङ्ग राख्न चाहन्छु, र गीत भनेर रहेको छ मुभी घामड सेरेबाट, साली मन पर्यो यो गीत रहेको छ अहिले क्रममा।

आउनुहोस् कार्यक्रममा लागौ एउटा रोचक जानकारी तर्फ। डिग्रीको सर्टिफिकेट पाउन 10 वटा रुख रोप्नै पर्ने। दुनियाँमा वन जङ्गलको क्षेत्रफल घटिरहेको छ, वनस्पतिहरू नासिँदैछन्। वन जोगाउन तथा बढाउनका लागि विश्वभर नै विभिन्न उपाय अपनाउने गरिएको छ। यसै क्रममा एउटा देशले वन जङ्गल बढाउन तथा पर्यावरण जोगाउन गजबको उपाय अपनाएको छ। फिलिपिन्सले यस्तो नियम लगाएको छ कि अब त्यहाँका विद्यार्थीले स्नातक तहको डिग्री हासिल गर्नका लागि अनिवार्य रूपमा कम्तीमा 10 वटा रुख रोपेकै हुनुपर्नेछ। तीव्र वन विनाशका कारण देशको वन क्षेत्र 70%बाट 20%मा झरेपछि फिलिपिन्सले यस्तो नियम लागू गरेको हो। यो कानून लागू गरेसँगै देशमा 1 वर्षमा 17.5 करोड वृक्षारोपण गर्ने तथा ती बिरुवा हुर्काउने योजना सरकारको रहेको छ। विद्यार्थीहरूले स्नातक तहको पढाइ पूरा गरेर तथा परीक्षा पास गरेर मात्रै सर्टिफिकेट पाउने छैनन्। उनीहरूले परीक्षामा पास गरेसँगै कम्तीमा 10 वटा रुख रोपेकै हुनुपर्नेछ। यो नयाँ कानुनको नाम ग्रेजुएसन लिगेसी फर द इन्भाइरोमेन्ट ऐन रहेको छ। फिलिपिन्सको संसदले सर्वसम्मतिले उक्त कानुन पारित गरेको हो। यो नियम कलेजमा मात्र नभई प्राथमिक विद्यालय तथा हाई स्कुलमा पनि लागू गरिएको छ।

के तपाईले दुनियाँकै सबैभन्दा महँगो कफीको स्वाद लिने मौका पाउनु भएको छ? पिउनु भएको छैन भने अब लाग्छौँ हामी कफीकै एउटा रोचक प्रसङ्गतर्फ। तपाईँ हामीले कैयौँ रेस्टुरेन्ट तथा क्याफेमा गएर कफी पिएका छौँ होला र कफीका विभिन्न प्रकार पनि चाखेका छौँ होला, तर के तपाईँले दुनियाँकै सबैभन्दा महँगो कफीको स्वाद लिने मौका पाउनु भएको छ? अमेरिकामा रहेको एउटा क्याफेले दुनियाँकै सबैभन्दा महँगो कफीको स्वाद चखाउँदै आएको छ। उक्त क्याफेको नाम क्लेच क्याफे हो। त्यहाँ कफीको मूल्य प्रति कप $75 पर्दछ। यति महँगो हुँदाहुँदै पनि मानिसहरू सो क्याफेमा गएर कफी पिउन मरिहत्ते गर्दछन्। सान फ्रान्सिस्को र दक्षिण क्यालिफोर्निया गरी दुई ठाउँमा यो क्याफेका शाखा रहेका छन्। त्यो महँगो कफीको नाम नेचुरल गिसा 803 हो। एक लिलामीका क्रममा उक्त कफीको यस्तो अनौठो नाम जुरेको रहेछ। लिलामीका क्रममा एक पाउन्ड कफी $803 बिक्री भएको थियो। त्यही बेलादेखि नै सो कफीको नाम नेचुरल गिसा 803 रहन गयो। वास्तवमा यसअघि यो कफीको केवल 45 किलो मात्र बिउ बिक्री हुन्थ्यो र अधिकतम कफी जापान, चीन र ताइवानमा निर्यात हुन्थ्यो, तर अहिले अमेरिकाको क्लच क्याफेले यसलाई बहुमूल्य तथा लोकप्रिय मात्र होइन विश्वकै सबैभन्दा महँगो बनाइदिएको छ। उक्त क्याफे मालिकका अनुसार क्लच क्याफेका लागि केवल 4 किलो कफी मात्र उपलब्ध छ। उत्तर अमेरिकामा आफू बाहेक अन्त कहीँ पनि यो कफी उपलब्ध नभएको उनको दावी छ। सोही कारण यो दुर्लभ कफीको स्वाद चाख्न मानिसहरू चर्को मूल्य चुकाउन तयार छन्। यो कफीको

मध्य अमेरिकामा पाइने दुर्लभ अरेबिका कफीको एउटा जात हो पनामा कफी। यसको स्वाद चियाको जस्तो हुन्छ, चमेली तथा बेरीको स्वाद पनि यसबाट आउँछ।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: पुरै एक घण्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू
4: 3 इन 1
1: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM
5: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 9851170939
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तो रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising.

0: every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
2: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा.
3: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
2: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
4: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888.
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
7: Babu, पानीको बिल तिरिदे ल.
8: ल, तिरिदे.
9: बाबु, बत्तीको बिल तिरिदे आज.
8: ल, ल, तिरिदे.
7: दादा, इन्टरनेटको पनि लास दिनु है आज.
8: ल, त्यो पनि तिरिदे.
7: तर सबै कुरा यति छिटै कसरी तिरिस?
8: किनकि मसँग हाम्रो पात्र छ.
9: हाम्रो पात्र त मसँग पनि छ. तर पेमेन्ट कसरी?
8: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.
10: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678, 530-2678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
12: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल. साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे.
13: राजा मतीवा मती नएवा ने पूछे चंगुटु खेले.
14: नेपाल भाषा या न्याय पुसे चौ मेता
15: सुथैया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज़.

0: केही नौलो
1: रोचक
0: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा यो हो कार्यक्रम रेडियोमा रोचक रेडियो।

हजुर, कार्यक्रममा लिएको पहिलो व्यावहारिक विश्रामपछि फेरि पनि स्वागत छ। कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक। रेडियोमा रोचकमा तपाईँले सुन्न सक्नुहुन्छ आश्चर्यजनक घटनाहरूका प्रसङ्गहरू, त्यस्तै विश्वमा घटेका निकै नै रमाइला रोचक प्रसङ्गहरू पनि कार्यक्रममा तपाईँले सुन्न सक्नुहुन्छ। रहस्यमय घटनाहरूको पनि हामी जानकारी दिने गर्दछौँ। र कार्यक्रम रेडियोमा रोचकमा म निश्चल छु तपाईँको साथमा। स्टेसन किप्स एफएम 98.3 MHz यो कम्पेनियन ट्युनिङ गर्दै हुनुहुन्छ अहिले। र आउनुहोस् कार्यक्रमलाई अगाडि बढाउँ अर्को एउटा रोचक प्रसङ्गबाट नै। अर्काकी पत्नी चोरेर बिहे गर्ने अनौठो चलन। दुनियाँमा विवाह सम्बन्धी अनेक खालका प्रचलन तथा मान्यताहरू अवस्थित छन्। पश्चिमी अफ्रिकामा रहेको एक आदिवासी समुदायमा रहेको बिहे संस्कार सुन्दैमा आश्चर्य लाग्ने तथा हाम्रोमा अपराध ठानिने जस्तो छ। उक्त देशमा बिहे गर्नका लागि पुरुषहरूले अर्काकी पत्नी चोर्ने गर्दछन्। एक अर्काको पत्नी चोरेर बिहे गर्ने परम्परा नै छ त्यहाँ। पश्चिमी अफ्रिकाको बोदाबे आदिवासीका पुरुषहरू एक अर्काका श्रीमती चोरेर बिहे गर्दछन्। यो समुदायमा मानिसहरूको पहिलो विवाह घर परिवारको सहमतिमा हुने गर्दछ, तर दोस्रो विवाहको प्रचलन भने निकै अनौठो छ। त्यहाँ दोस्रो बिहेका लागि अरू कसैको पत्नी भगाउनु पर्दछ। अर्काकी पत्नी पट्याएर भगाउन नसक्नेले दोस्रो विवाह गर्न पाउँदैन। यो आदिवासी समुदायले हरेक वर्ष गेरेवोल पर्व मनाउँदछन्। उक्त पर्वका अवसरमा पुरुषहरूले आफ्नो अनुहारमा अनेक खालका रङ दलेर श्रृङ्गार गर्दछन् अनि अनेक अनेक खालका गतिविधि गरेर अर्काकी पत्नीलाई फकाउने प्रयास गर्दछन्। तर यसरी अर्काकी पत्नी फकाइरहँदा उसको पतिले थाहा पाउनु हुँदैन। यदि कुनै पुरुषले अर्काकी पत्नी फकाउन सक्यो र दुवैजना भाग्नका लागि राजी भएर भागे भनेपछि त्यसरी भागेका जोडीलाई खोजेर उनीहरूका परिवारले नै दोस्रो विवाह गराइदिन्छन्। त्यस्तो दोस्रो बिहेलाई प्रेम विवाहको रूपमा स्वीकार गरिन्छ।

हजुर श्रोता मित्र, के तपाईँले यस्तो रेस्टुरेन्टको बारे सुन्नु भएको छ जहाँ भूत प्रेतले पाहुनालाई स्वागत गर्दछन्? सुन्नु भएको छैन भने अब सुन्नुहोस् कार्यक्रममा यो रोचक प्रसंग। मानिसहरू आनन्दसँग खानेकुराको स्वाद दिनका लागि रेस्टुरेन्टमा जान्छन्, तर यो दुनियाँमा एउटा यस्तो रेस्टुरेन्ट छ जहाँ छिर्ने बित्तिकै पाहुनाहरू डरले थर थर काप्न बाध्य हुन्छन्। उक्त रेस्टुरेन्टको माहौल नै निकै डर लाग्दो छ। त्यहाँ वेटरले होइन, भूत प्रेतले पाहुनाको स्वागत गर्दछन् र पाहुनालाई खानेकुरा टक्र्याउँछन्। यति मात्र कहाँ हो र, रेस्टुरेन्टभित्र लासहरूसँगै बसेर खानेकुरा खानु पर्दछ। अझ डर लाग्दो कुरो त के भने, रेस्टुरेन्टमा छिर्ने बित्तिकै ग्राहकहरूलाई रगतले लतपतिएको चक्कुबाट स्वागत गरिन्छ। यस्तो विचित्रको रेस्टुरेन्ट स्पेनमा रहेको छ। स्पेनमा रहेको ला मासिया एन्ड कान्डा रेस्टुरेन्ट दुनियाँकै डर लाग्दो रेस्टुरेन्ट हो। यो रेस्टुरेन्टको अवधारणा वास्तवमा यसको इतिहासबाट प्रेरित छ। खासमा त्यहाँ कुनै वास्तविक भूत प्रेत हुँदैनन्। रेस्टुरेन्टकै कर्मचारीहरू भूत प्रेत जस्तै बनेका हुन्छन्। उक्त रेस्टुरेन्ट मालिकको पारिवारिक सम्पत्तिकै रूपमा रहेको पुरानो भवनमा यो रेस्टुरेन्ट खोलिएको छ। सो भवनमा पहिलेदेखि नै अदृश्य राक्षसी शक्तिको प्रभाव रहेको विश्वासमा त्यहाँ खोलिएको रेस्टुरेन्टलाई पनि हन्टेड रेस्टुरेन्टकै रूपमा तयार गरिएको हो। रेस्टुरेन्ट दिनमा 3 घण्टा खुल्दछ र यसमा 60 सिट छन्। रेस्टुरेन्टमा खाना खानका लागि पहिले नै बुकिङ गराउनु पर्दछ। जब ग्राहक रेस्टुरेन्टमा छिर्दछन्, तब रगतले लतपतिएको छुराले स्वागत गरिन्छ। त्यसपछि जब ग्राहकभित्र छिरेर केही अगाडि बढ्दछन्, तब मान्छेका छिनालिएका हात तथा झुन्ड्याइएका मान्छे जस्ता आकृतिहरू देखिन्छन्। खाना खाने बेला एउटा सो सञ्चालन गरिन्छ। त्यो सो हेर्न ठूलो हिम्मत चाहिन्छ। त्यस क्रममा विभिन्न खाले डर लाग्दा भूतप्रेतको भेषमा मान्छेहरू आउँछन् र खानेकुरा पनि टक्र्याउँछन्। ग्राहकहरूलाई तर्साउने अनेक प्रयास गरिन्छ। तर्साएरै मनोरञ्जन प्रदान गरिन्छ। उक्त रेस्टुरेन्टमा दम तथा मुटु रोगीलाई आउन मनाही गरिएको छ। साथै गर्भवती महिला र अपाङ्गहरू पनि त्यहाँ आउन पाउँदैनन्। रेस्टुरेन्टमा मोबाइल क्यामेरा पनि लैजान पाइँदैन। भूतको खेल मन पराउनेका लागि यो रेस्टुरेन्ट निकै राम्रो गन्तव्य बनिरहेको छ।

हजुर, कार्यक्रम रेडियोमा रोचकमा लागौ। अब अन्डाको एउटा रोचक प्रसङ्ग, बेलायतीले किन फ्याक्छन् वर्षेनी 72 करोड अन्डा? आउनुहोस् कार्यक्रममा सुन्छौ पुरा प्रसङ्ग। नेपालमा अन्डाको माग, खपत तथा मूल्य बढिरहेको छ, तर यो दुनियाँमा एउटा यस्तो देश छ जहाँ मानिसहरू वर्षेनी करोडौं अन्डा फोहोरमा फ्याकेर नष्ट गर्दछन्। यसरी करोडौं अन्डा नष्ट गर्ने कारण पनि अनौठो रहेको छ। एक अध्ययन अनुसार बेलायतमा हरेक वर्ष करिब 72 करोड गोटा अन्डा फोहोरमा फ्याकेर नष्ट गरिन्छ। सन् 2008 वर्षेनी झन्डै 14 करोड अन्डा फ्याक्ने गरिएकोमा एक दशकमा त्यो संख्या 5 गुणाले बढेको हो। गत वर्ष बेलायतमा कुल 7 अर्ब 20 करोड गोटा अन्डा बिक्री भएका थिए। अध्ययन अनुसार त्यहाँका 29% मानिसहरूले अन्डा फ्याकेर नोक्सान गर्ने गरेका छन्। वास्तवमा यसरी अन्डा फ्याक्नुको कारण अन्डाको म्याद गुज्रिएको कारण हो। म्याद गुज्रिएका अन्डाहरू बेलायतीले खाँदैनन् र फ्याँकिदिन्छन्। अन्डाको म्याद परीक्षणका लागि अन्य विधि नअपनाइकन केवल मिति मात्र हेरेर म्याद गुज्रेको अन्डा फ्याँकिहाल्ने चलन बेलायतमा छ। अन्डा खानका लागि योग्य भएको नभएको जाँच गर्ने एउटा सरल विधि छ, त्यसलाई पानी परीक्षण विधि भनिन्छ। यसमा एउटा कचौरामा चिसो पानी भर्ने, त्यसमा अन्डा राखिदिने। त्यसरी राखिदिएको अन्डा यदि ठ्याक्कै डुबेर तल झर्यो र त्यही ठाउँमा अड्यो वा किनारामा गयो भने त्यो अन्डा खानका लागि योग्य भएको मानिन्छ। यदि अन्डा पानीमा डुबेन र सतहमै तैरिरह्यो भने बुझ्नु पर्दछ कि त्यो अन्डा ताजा छैन र खान लायक पनि छैन।

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Classic Hindi pop time.
6: Chalne lagi hai hawa.
5: Classic Hindi pop time at Kips FM 98.3.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
2: किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
3: केही नौलो
4: रोचक
3: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 एफएम मा यो हो कार्यक्रम रेडियोमा रोचक

हजुर, कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक स्टेशन किप्स एफएम 98.3 MHz यो कम्पेनियन ट्युन गर्दै हुनुहुन्छ र दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा। तपाईँले पाउन सक्नुहुन्छ निकै नै आश्चर्यजनक जानकारीहरू, त्यस्तै रमाइला प्रसङ्गहरू, रहस्यमय घटनाहरू, विश्वमा घटेका त्यस्तै इतिहासका रहस्यमय तथा रोचक प्रसङ्गहरू कार्यक्रममा हामी समावेश गर्ने गर्दछौँ। मेरो नाम हो निज्जल। कार्यक्रम तपाईँले सुन्न सक्नुहुन्छ किप्स एफएम 98.3 वर्ल्ड वाइड हाम्रो पात्रो ट्युनिन एप जस्तै एप्सहरू प्रयोग गरेर पनि मजाले सुन्न सक्नुहुन्छ। र कार्यक्रमलाई अगाडि बढौँ अर्को एउटा प्रसङ्गबाट नै। नर्सको अनौठो हरकत, अस्पतालमा 60 दिन 5,000 शिशु। अस्पतालमा जन्मिएका नवजात शिशुहरू अस्पतालको कमजोरीका कारण फरक फरक आमाको जिम्मा लगाइएका घटना त बेला बेलामा सुनिएकै हो। यस्तो साटफेर अन्जानमा हुनसक्छ, तर एकजना नर्सले भने अन्जानमा होइन, जानी जानी अस्पतालमा जन्मने नवजात शिशुहरू साटफेर गर्ने गरेको खुलासा भएको छ। एक दुई होइन, उनले 5,000 बच्चा यसरी साटिदिएको खुलासा भएको हो। अफ्रिकी मुलुक जाम्बियाकी अवकाश प्राप्त नर्स एलिजाबेथ ब्याइबाले आफ्नो कार्यकालमा अस्पतालको मेटर्निटी वार्डमा बच्चाहरू साटिदिने गरेको खुलासा गरेकी छिन्। अन्तिम अवस्थाको क्यान्सरबाट पीडित ती महिलाले आफ्नो आत्मकथामा यस्तो खुलासा गरेकी हुन्। 12 वर्षसम्म जाम्बियाको युनिभर्सिटी शिक्षण अस्पतालमा नर्सको रूपमा काम गरेकी ती महिलाले अरू कुनै स्वार्थ नभई रमाइलोको लागि आफूले त्यसरी अस्पतालमा नवजात शिशुहरू साटिदिने गरेको जिकिर गरेकी छिन्। सन् 1983 1995 बीचको समयमा उक्त अस्पतालमा जन्मिएका शिशुहरू आफूले साटिदिएको उनको भनाइ छ। यस प्रकार उक्त अवधिमा सो अस्पतालमा जन्मिएका शिशुहरूले आफ्नो वास्तविक आमा बुवासँग रहन पाएनन् जीवनभरका लागि। उनीहरूले अरू कसैलाई नै आफ्नो आमा बुवा मान्नु परिरहेको छ। आफू नर्कमा जान नचाहेकोले जीवनको अन्तिम समयमा आफ्नो त्यो पापको प्रायश्चित गर्न चाहेको उनको भनाइ छ। ती भूपू नर्सको उक्त कर्तुतको खुलासा भएपछि जाम्बियामा ठूलो तरङ्ग फैलिएको छ। तर उक्त अस्पतालले भने आफू कहाँ ती महिलाले कहिल्यै पनि काम नगरेको दावी गरेको छ। ती महिलाले झुटो कथा बुनिरहेको अस्पतालको भनाइ छ।

हजुर, यो गीत पश्चात फेरि पनि स्वागत छ कार्यक्रममा। अब लागौँ अर्को रोचक प्रसङ्गतर्फ नै। के तपाईँले यस्तो रुखको बारे सुन्नुभएको छ जहाँ चरा फुल्दछन्? हजुर, तपाईँले ठिक सुन्दै हुनुहुन्छ, जहाँ चरा फुल्दछन्। हजुर, यो रोचक प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा। रुखमा फुल फुल्छन्, फल फल्छन्, फलफुल खानका लागि रुखमा चराहरू चुमिन्छन्। तर चिनमा भने यस्ता रुख छन् जहाँ स्वयं चरा फुल्दछन्। म्याग्नोलिया भनिने रुखमा जब फुलको कोपिला फक्रन थाल्दछन्, तब हाँगामा चरा नै उम्रिए जस्तो लाग्दछ। यसको फुल झ्वाट्ट हेर्दा त्यो ठ्याक्कै चरा जस्तै देखिन्छ। रुखमा लटरम्म फुल फुलेको बेला हाँगैभरि चराहरू चुमिएको जस्तो देखिन्छ। चिनको उत्तरी भागमा यो जातको रुख पाइन्छ। वसन्त ऋतुमा यसमा फुल फुल्दछ। फुल निकै वासनादार र सुन्दर हुन्छ। म्याग्नोलियाको रुख 1-20 मिटरसम्म अग्लो हुन्छ। यसको फुल शुद्धता, वसन्त, आकर्षण र सुन्दरताको प्रतीक मानिन्छ।

हजुर, रेडियोमा रोचक तपाईँ सुन्दै हुनुहुन्थ्यो र कार्यक्रम रेडियोमा रोचकको समय पनि सकिन लागिसकेको छ, छुट्टिने बेला पनि भइसकेको छ। आजको जानकारीहरू तपाईँलाई कस्तो लाग्यो, सल्लाह सुझाव पक्कै पनि हामीलाई पठाउनुहोला। हाम्रो फेसबुक पेज मार्फत तपाईँले हामीलाई पठाउन सक्नुहुन्छ सल्लाह सुझावहरू, facebook.com/KEEPSFM। र सम्पूर्ण लिस्टनर साथीलाई धन्यवाद दिँदै आजको लागि म निजल पनि बिदा भए हस्त। नमस्कार, टेक केयर एन्ड बाई बाई। सुन्दै गर्नुहोला KEEPSFM 98.3 MHz, योर कम्प्यानियन।

Life-Changing Quotes. जित्ने मान्छेहरू फरक काम गर्दैनन्, उनीहरू त सोही कामलाई फरक तरिकाले गर्दछन्।

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
1: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यु क्यान डान्स,
4: यु क्यान सिंग, ऑल यु गॉट टू डू इज
5: जस्ट ट्यून इन
4: Kips FM 98.3 MHz, your companion, the radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-88 98-12-35-88
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
14: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
15: Hollywood Times, every day, 11 to 12 p.m.
16: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
17: Kips 98.3 MHz.
18: Touch me, touch me, touch me. Stop! Rewind. Rewind. Bollywood.

0: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
3: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888।
6: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: KIPS 98.3 FM, your companion. नेपाली सुपर हिट्स

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: 하즈르 न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

0: You are listening to Kips FM 98.3 MHz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्रि।